0: बुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्छन् है दुई चाँदले बुझै धारा नौ डाँडा पारी छ कम्पन सहरमा बिचोडको बेलैमा बिचोडको बेलैमा सक्यो।
1: तिन तारा तिन तिर तिन तारा तिन तिर छरकेटीका नहेरा मतिर नरु मायालु तिन तारा तिन तिर तिन तारा तिन तिर।